0: Master Jewelers, 93 Hawson Grange Road, Bradford 7, 01274-414-760.
1: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
2: तो खुलकर क्यों नहीं कहती कि आज बेल्स जाने का इरादा है।
1: जी हाँ, बेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
2: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, बेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274-306-567, बिहाइंड शेल पेट्रोल स्टेशन। अरे, ये पूरे ब्रेडफोर्ड में क्या है शोर?
3: आपको नहीं पता, ऑफर्स इन मेनी होम स्टोर, रोजाना ताज़ा सब्जियाँ, फल, फ्रूट, सलाद, मीट, चिकन, आटा, दाल, चावल और मसाला, क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला।
2: हर सम्त मचा है जिसका शोर, वो है मैनिंगम सुपर स्टोर। मैनिंगम सुपर स्टोर, कार्लाइल रोड, ब्रेडफोर्ड, BD8 8AX, फोन ब्रेडफोर्ड 4955555। हफ्ते के सातों दिन आपकी खिदमत में पेश, मैनिंगम सुपर स्टोर।
3: मैनिंगम सुपर स्टोर,
4: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274-306-677. Broadcasting from Bradford. Listen to all over the world. Bradford Asian Radio. The real Asian radio. Bradford Asian Radio. Our voice, your choice.
5: जी बिल्कुल मज़े साबिन इकराम, ये ब्राफरेशन रेडियो 14:13 AM है आपके लिए, जुमा करीम और ईद मिलादुलनबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम की नशियात का एहतमाम किया गया है। अभी ब्रेक पर जाने से पहले मैंने कहा कि आपके लिए नशियात जो है समात फरमाई जाएगी, तो बिल्कुल बिला शुबा कि ये इतनी पाकीज़ा महफिल होती है तो फिर वो मेरे ख़्याल में अगर ऐसे खूबसूरत से अल्फाज जो हैं उनका इंतखाब कर लिया जाए तो बहुत ही खूबसूरत होता है। जी, आप सबको सबसे पहले एक खूबसूरत सुबह अल्लाह रब्बुल इज़्ज़त की दी हुई आपको हम सबको मुबारक हो। जी बिल्कुल, खैर मुबारक आपकी तरफ से भी, हम फरीज़ा अंजाम दे लेते हैं। तो ये अल्लाह रब्बुल इज़्ज़त की बहुत ही बेपायान नेमतों में से एक नेमत जो उसने हमें खूबसूरत उजली और निखरी निखरी सुबह जो है वो अता फरमाई, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। फिर इसके बाद जुमा करीम और ईद मिलादुन्नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम, आप सबको दिल की गहराइयों से मुबारक हो। बिलाशुबा आप सबको, हम सबको मालूम है कि जुमा करीम की अफादियत व अहमियत हम सब के लिए कितनी ज़्यादा है। बहुत दफ़ा इस टॉपिक पर जो है वो गुफ्तगू हो चुकी है, तो आज इंशाअल्लाह ताला एक ऐसी खूबसूरत गुफ्तगू के जिसमें हाकमे मुतलिक जो है बिलाशुबा आपको हम सबको पता है कि रब्बुल इज़्ज़त है, द एंटायर एंड एब्सोल्यूट पावर बिलोंग्स टू अल्लाह सुबहाना हुआ ताला, तो वो रब्बुल आलमीन, और फिर साथ रहमतुल्लिल आलमीन का जिक्र फरमाएंगे उन हस्तियों के लिए है। मैं अपनी तरफ से ये मंसूब नहीं करती क्योंकि उनका जिक्र खैर फरमाना ही होता है, अपनी अपनी समझ की बात है। जी दूसरा ये कि फिर हमने अल्लाह रब्बुल इज़्ज़त की जो हाकमियत आला है, अथॉरिटी है अल्लाह पाक के पास, राइट, टोटल एंटायरली जो पावर है, एब्सोल्यूट पावर वो अल्लाह पाक के पास है, अल्लाह करीम ने उसका हिस्सा जो है वदियत किया अशरफुल मखलूकात इंसानों को। हमारा एक दूसरे के साथ राबता और वास्ता और ताल्लुक कायम कर दिया, किस लिए? ये जांचने और परखने के लिए कि इंसान कितने زاویے میں ہے. کس طرح لازم و ملزوم کر دیے گئے ہیں انسانیت کے رشتے ایک دوسرے کے ساتھ. اللہ تعالیٰ چاہتا تو وہ خود بھی اس چیز پہ قادر ہے کہ ہر ایک کی ضرورت کو پورا کر دے, لیکن نظام قدرت, نظام کائنات اس نے اپنے ہاتھوں میں رکھتے ہوئے ایک ایسا سلسلہ ہمیں عطا کر دیا. اب ہماری صلاحیتوں کو پرکھنے کے لیے, جانچنے کے لیے, ہماری ابلیٹیز کو, ہمارے سکلز کو, ہماری جو ذہنی سوچ ہے اس کو پرکھنے کے لیے, ہمارے جو اللہ تعالیٰ درجات ہمیں عطا کرتا ہے ان درجات کی بلندی کے لیے اللہ تعالیٰ نے ایک دوسرے کی ضروریات زندگی جو ہے ایک دوسرے کے ساتھ منسلک کر دی ہیں. انشاء اللہ تعالیٰ العزیز یہ ایک بریف انٹروڈکشن میرے آج کے ٹاپک کا ہے. تو انشاء اللہ تعالیٰ آفٹر دا ریسائٹیشن آف قرآن, تلاوت قرآن پاک کے بعد انشاء اللہ تعالیٰ ہماری آج کے ٹاپک جو کہ لانگ لینتھی ہونے کے ساتھ ساتھ اس قدر خوبصورت ہے نا کہ ہم سب کو, میرا خیال ہے اس کی ضرورت ہے, ہم سب کو اس سوچ اور فکر اور نظریے کو ایک دوسرے کے ساتھ شیئر کرنے کی آج کے پرفتن دور میں بہت زیادہ ضرورت ہے. فاسٹ میڈیا کا دور بن چکا, ایک دم سے پلٹا کھایا ہے دنیا نے اور میڈیا پہ آج چھا گیا ہے, میڈیا آ گیا ہے, کیا کچھ لگا ہے ہماری زندگی میں. اس کے لیے یہ ٹاپک انتہائی اہمیت کا حامل ہے. اللہ تعالیٰ سے میری دلی دعا ہے کہ اللہ پاک ہم سب کو جو ہم کہتے ہیں اس پر عمل کرنے کی توفیق عطا فرمائے. ہمارے معاملات جو آپس میں ہیں ہمیں حسن اسلوبی سے نپٹانے کی توفیق عطا فرمائے انشاءاللہ تعالیٰ, آمین. تو معزز سامعین اکرام آئیے اب سورت کاف کی تلاوت قرآن پاک جو ہے وہ سماعت فرماتے ہیں, اور انشاءاللہ تعالیٰ پھر اپنے گفتگو کو ساتھ لے کر, اپنے ٹاپک کو ساتھ لے کر, اور پھر ساتھ حمد باری تعالیٰ, نعت رسول مقبول صلی اللہ علیہ وآلہ وسلم اور درود و سلام کا سلسلہ جاری و ساری رکھیں گے انشاءاللہ تعالیٰ. آئیے شرف حاصل کرتے ہیں تلاوت قرآن پاک سننے کا.

0: جی بالکل معزز سامعین اکرام، برافریشن ریڈیو 1413 AM پر آج جو محفل پاک ہے اس کا اہتمام کیا گیا ہے، بالخصوص جمعہ کریم کی پروقار اور بہت ہی روحانی کیفیات والی گھڑیاں، فرشتوں کی حاضری کا جو نزول ہو، فرشتوں کا نزول ہوتا ہے الحمدللہ ان بابرکت گھڑیوں میں، درود و سلام کے نذرانے جو ہیں وہ آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ اقدس میں پیش کیے جاتے ہیں. اور کتنا یہ مسلمانوں، اسپیشلی امت مسلمہ کے لیے یہ جو جمعہ کریم کی گھڑیاں ہیں یہ یوم عید کے برابر ہیں، یوم عید سمجھا جاتا ہے اسے، سبحان اللہ. تو ہم نے ان خوشیوں کو بھی مد نظر رکھنا ہے، پھر اللہ کریم کی بارگاہ اقدس سے جو ہمیں اللہ رب العزت نے بہت قیمتی پریشس نایاب جو گھڑیاں عطا کر دیں عید میلاد النبی صلی اللہ علیہ وآلہ وسلم کی، تو آج الحمدللہ ان خوبصورت گھڑیوں کے ساتھ ساتھ ہم نے ایک ایسا ٹاپک رکھا، ایک جس میں اللہ رب العزت جو ہمیں بے انتہا نعمتیں جس نے جو ہمیں نوازتا ہے، جس نے ہمیں دے رکھی ہیں وہ نعمتیں، ہم ان نعمتوں کا استعمال جو ہے وہ آیا کے صحیح معنوں میں کرتے ہیں، اور اللہ رب العزت کے بتائے ہوئے احکامات جو ہیں ہمارے اوپر لاگو ہوتے کیا ہم ان کو نبھا رہے ہیں. یہ خوبصورتیوں کا سفر جو ہے انشاءاللہ تعالیٰ العزیز سلولی سلولی اس ہمیں پوائنٹ پر لے جائے گا جہاں پر ہم نے اپنا خود احتساب جسے کہتے ہیں کرنا ہے. وہ مقام، وہ پوائنٹ پہ میں آپ کو اس گفتگو کے ذریعے سے لے کے جانا چاہتی ہوں، خود بھی پہنچنا چاہتی ہوں، جہاں پہ جو مالک کائنات ہے اس نے اتھارٹی جو ہے وہ اپنے قبضہ قدرت میں رکھی ہے اور انسانوں کو کچھ اختیارات دیے، رائٹ کچھ اختیارات دیے. آپ دیکھتے ہیں یہ اختیارات جو ہیں گھر سے شروع اگر ہم کریں، والد کی ڈیوٹی جو سربراہ بنایا گیا پورے کنبے کے اوپر، پھر والدہ کی ڈیوٹی پورے کنبے کے اوپر بچوں سمیت، یعنی کہ معاشرے کا جو ہمارا ہر ایک فرد ہے اگر گھر سے ہم مثال شروع کریں، تو جو ان کو اختیارات دیے گئے ہیں بہو کو، بیٹی کو، بیٹے کو، ماں باپ کو، بہت رشتے جتنے بھی ہم بنا لیں، تو ان رشتوں کو کچھ اختیارات اللہ تعالیٰ نے دے دیے ہیں. ہم نے یہ دیکھنا ہے کہ ہم ان رشتوں کے تقدس کا کتنا خیال رکھتے ہیں. صلہ رحمی کے بارے میں اگر ہم یقین کریں کہ قرآن پاک کی آیات مبارکہ نبی اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی احادیث مبارکہ اٹھا لیں، تو یقین کریں کہ ہم آپس کے جتنے بھی اختلافات ہیں بھلا کر صلہ رحمی کرنے پر لگ جائیں. اس قدر ان کی اہمیت، افادیت اور ان رشتوں کے تقدس کا خیال رکھنے کا ہمیں بتایا گیا. یہ رشتے جب ہم گھر سے شروع کرتے ہماری تربیت ہوتی، ہمیں پتہ چلتا ہے کہ ہم دنیا میں آئے ہیں تو اللہ رب العزت نے ہمیں بہت سی خوبیوں سے اور میں کیا کہوں کہ نعمتوں سے نواز دیا. فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، خود خدا تعالیٰ نے قرآن پاک میں یہ فرما دیا. سبحان اللہ سبحان اللہ. آگے چلتے ہیں، جب ہم گھروں سے تربیت پا کر، تربیت یافتہ، یہ پوائنٹ بڑے قیمتی، پریشس، انمول ہے. پلیز ہم سب نے بڑے غور اور توجہ اور دھیان سے جو اپنے اندر اتنی ڈیپتھ لیے ہوئے कि शायद मैं वो बयान भी नहीं कर रही, लेकिन आप सब बाशऊर हैं, आप सब माशाल्लाह अपनी जो है जितने मेरे मोज़ सामईन इकराम हैं, हम सब अपने फ़र्ज़ो फ़राइज़ और हकूक जो है वो अदा कर रहे हैं, अपने हक ले रहे हैं, अपने फ़राइज़ जो हैं अंजाम दे रहे हैं। पेरेंट्स के लिए अपने बच्चों की तरबियत, माँ कहते हैं अपने बच्चे को इसलिए मारती है ताकि वो बाहर जाके जूते ना खाए, बाहर से मार ना खाए, इसलिए घर में उसे जूते लगाती है बच्चे को। लेकिन इसकी कितनी परमिशन है और कैसे अपने इख्तियारात को माँ ने इस्तेमाल करने हैं आप सबको भी पता होगा। यही बच्चा हमारा, आपका हमारा बच्चा जो है बाहर जाके किसी से बदतमीजी करता है, उसका जिम्मेदार कौन है? अव्वलीन दरसगाह मां की गोद को करार दे दिया गया, आया कि वो मां इसकी जिम्मेदार है। आपका बच्चा किसी बड़े से बदतमीजी कर जाता है आपकी गैर मौजूदगी में, कौन है उसका रिस्पॉन्सिबल, कौन है उसका जिम्मेदार? वो बड़ा जो है उसका कोई कसूर नहीं और वो शर्म से नदामत से उसका सर झुके जा रहा है, लेकिन वो इतनी ही सरजनिश उस बच्चे को कर देता है कि ताकि बच्चे को आइंदा, क्योंकि वो खुद भी बाल बच्चों वाला या वाली है, अगर कोई बच्चा किसी से तो बड़े एहतियात से, क्योंकि वो किसी गैर का बच्चा है, अपना नहीं है, लेकिन उसने तौहीन की है आपकी, बड़े ऐसे अच्छे अंदाज नपे तुले जिसे कहते हैं ना अल्फाज में, उसकी ऐसी सरजनिश भी कर देनी, तरबियत भी, और वो फौरी बच्चा रियलाइज करे कि उसने कोई मिस्टेक बनाई है और वो सॉरी कहे। जब बच्चे ने सॉरी कह दी आपका दिल क्लियर हो गया। ये मामलात भी हैं हमारे साथ, है कि नहीं है? फिर हमारे ही, हम खुद भी ऑब्वियसली तरबियत पाए हुए हैं अपने घरों से, आप सब, हम सब, आगे हमारे हाथों में अगर हमारे बच्चों की, यहां पे ये पॉइंट देखना है हमने कि हम सब अपने घरों में जब तरबियत पा भी लेते हैं, फिर तरबियत देने पे कादर कर दिया रब ने हमें अपनी कुदरत से, अपनी शान से, हम कितनी अपने घर वालों की तरबियत अच्छी कर रहे हैं। फिर यही मामला जो है, फिर आप किसी जगह पे, अल्लाह ताला ने आपको अथॉरिटी दी है, आपके अंडर मातहत एक स्टाफ, एक अमला काम कर रहा है, और उनकी जरूरियात, उनकी जहनी नशवोनमा, उनको एक लेवल के ऊपर रखना, अपनी अथॉरिटी कैसे यूज करनी है, किस हद तक करनी है कि आपका स्टाफ आपसे मुतनफर या बदजन ना हो। हकूकुल इबाद अदा करते हुए जब आपने अपना रोल 110% मैं कहूंगी अदा कर लिया, तो फिर किसी मातहत की आपके लिए कोई जिसारत या जुर्रत आपको अच्छी नहीं लगती, फिर आपको उसको सरजनिश करने पे कादिर है। लेकिन जब आपका दामन खुद का डावाडोल हो, आप खुद एक पर्सन से अपने अंडर जो एक आपके काम कर रहा है उसके साथ आपका मामला कैसा है, उसको दुख पहुंचा हुआ है, रंज पहुंचा हुआ है, वो किसी तरीके से अपना आपके साथ कहना चाहता है, आपके पास टाइम ही नहीं, कौन जिम्मेदार है इसका? आप सबसे सवाल है, मैं, आप सब, हम इस वक्त एक ऐसे नहज पे, एक ऐसे कटहरे में खड़े हैं जिसमें हमने सबसे पहले ये देखना है कि अल्लाह रब्बुल इज्जत ने जो हमें ड्यूटीज दी हैं, दी हुई किसकी है, ये कभी मत भूलना है हमने, हम सब ने। मालिक कायनात, रब्बे कायनात हमारा रब है, उसने हमें इख्तियार दिया है। हम ये कहें कि ये मेरा है, ये मैं इसकी मालिक हूं, मैं इसके लिए, क्या हम कह सकते मेरा बहुत बड़ा बिजनेस है जी, मैं तो बहुत एक बड़ा कारखाना चला रही हूं, चला रहा हूं, मेरे पास ये है, मैं ये हूं, मैं तो एक बहुत बड़ी मंजी हुई एक ऐसी हस्ती हूं जो कभी भी कोताही कर ही नहीं सकती, ये मैं जो जिसको इख्तियारात अल्लाह ताला ने दिए उनके बारे में बात कर रही हूं। یہاں پہ اللہ تعالیٰ کو جب ہم خود جب اللہ تعالیٰ نے کچھ اختیارات دیے, ہم خود اپنی کوتاہی کر رہے ہیں کسی کام میں, پھر اپنے ماتحتوں کو ڈانٹنا, ان کو اس نیج پر پہنچا دینا کہ وہ اپنے آپ کو مجرم ہی سمجھنے لگ جائیں کہ میں نے بہت ہی بڑی غلطی کر لی ہے, یہ کیا ہے. یہ سارے پوائنٹس جو ہیں آپ بھی سوچیں, میں نے بھی سوچنی, ہم سب نے. فرد واحد سے تو معاشرہ نہیں بنتا نا, معاشرہ تھا سوسائٹی جو ہے ہم سب سے بنتی ہے. ہم سب جو ہیں پہلے اپنے گھروں کے, کیوں یہ سب کچھ کیوں کرنا ہے ہم نے, کیوں کر رہے ہیں ہم اپنے گھروں کے فرائض انجام دے رہے ہیں, اپنے بال بچوں کی تربیت اتنی خوبصورت کر رہے ہیں کہ جب وہ کسی بھی مرحلے پر آپ کی غیر موجودگی میں, ہماری غیر موجودگی میں کسی سے ملے تو بلا شبہ بے اختیار لوگ پکار اٹھے کسی بہت ہی اچھے پیرنٹس نے اس کی تربیت کی ہے. کون ہے اس کا ذمہ دار؟ آپ نے سوچنا ہے, میں نے سوچنا ہے, باتیں نہیں کرنی ہیں. اور پھر جب ہم اپنے رب کی طرف دیکھتے ہیں, اس کی خالقیت کو دیکھتے ہیں, یقین کریں کہ سورہ بقرہ جب میں سنتی ہوں کتنے مقامات پر آیا ہے ان اللہ غفور الرحیم, کتنے کبھی رب نے بھی کہا ہے جا تو نے کتنے گناہ کر جاتے ہیں. دن میں سوچا کریں, ہم خود اپنا محاسبہ کریں, میرا رب تو نہیں کبھی کسی کا دل توڑتا نا, تو پھر یہ ہم کیوں بھول جاتے. جی بالکل منظور سامعین اکرام, ہمارے سامنے اس وقت گھڑی پہ نظریں ہیں میری, اور مجھے احساس ہو رہا ہے کہ بریک کا بھی ٹائم ہے, تو اتنی دیر تھوڑی یہ گفتگو چلنے دیتے ہیں. آفٹر دا بریک ان شاء اللہ تعالیٰ آپ کے لیے خوبصورت سا ربیع الاول شریف کا ایک ماشاء اللہ کلام بھی لے کے آتے ہیں, اور پھر اس کے بعد درود و سلام کا بھی سلسلہ لے کے ان شاء اللہ تعالیٰ چلتے ہیں. ہمیں سوچنا یہ ہے کہ رب کریم نے اگر اپنے محبوب کو رحمت للعالمین بنا دیا تو اتنے ہی اختیارات دیے, میں قربان جاؤں اپنے رب کی شان پر, میں قربان جاؤں محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی, میری جان قربان میرے آقا کے نام پر, ان کی شان پر, ان کی عظمت پر میری جان قربان, میرا سب کچھ ہے لویال, میرا سب کچھ قربان, میری جان قربان میرے آقا کے نام پر. میرے آقا نبی کریم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ جب میں نماز پڑھتا ہوں دائیں طرف سلام پھیرتا ہوں تو مجھے یہ نہیں پتا ہوتا کہ میں بائیں طرف پھیروں گا یا نہیں, مجھے اپنی زندگی کا اتنا بھروسہ ہے, ایک مختصر سی زندگی, بہت کچھ انشاءاللہ تعالی اس پیکج میں ہے. مولا علی علیہ السلام کے ہم چاہنے والے, یا علی کا نعرہ لگانے والے, پنجتنی ہم کہلانے والے, اور جب مولا علی علیہ السلام کے اقوال ہم انشاءاللہ تعالی میں یہاں پہ آپ کے گوش گزار کروں گی, ہم نے دیکھنا ہے کہ کیا ہم صرف ان کو پڑھتے ہیں, کہلاتے ہیں ہم پنجتنی, کیا اس معیار پر ہم خود پورے اترتے ہیں جو کسی کو ہم سزا دینے پر قادر ہو جائیں, کسی سے قطع تعلق ہی ختم, جو کہتے ہیں قطع تعلق ہی کر لیں, اتنے اختیارات دیے ہمیں اللہ پاک نے, کیا ہم اس پر پورے اترتے ہیں؟ یہ سارا انشاءاللہ تعالی جو ہے ہم یہاں پہ بات چیت جو گفتگو جو ہے وہ جاری و ساری رکھے ہیں رکھتے ہیں. چلتے ہیں ایک بریک پر.
1: AM DAB Plus موبائل ایپ اینڈ آن لائن ایٹ Bradford Asian Radio نمبر 1 Asian Community Radio Bradford Asian Radio on 1413 AM DAB Plus mobile app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
4: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
6: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BB71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: फॉर क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
9: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
7: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
9: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
7: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
9: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्राडफोर्ड, BD8 ATY।
7: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाई,
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
7: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
9: बालियां, अंगूठियां और हार,
7: जो दुल्हन करे सिंगार,
9: आज ही मामू काके की दुकान,
7: खालिस सोने की पहचान,
9: पाकिस्तान ज्वेलर से शरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
9: आपकी शान
7: हमारी आन,
9: क्वालिटी की पहचान,
7: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
9: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
7: अरे सेफ पे राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
9: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
7: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ पे राइडर।
9: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
7: 33 Wetley Lane, ब्रेडफोर्ड, 01274201679।
9: सेफवे राइडर.co.uk।

0: اور دوستو, امت مسلمہ کے نامور نعت گو شاعر حضرت جناب مولانا سعد امروہی صاحب اپنا خوبصورت کلام اپنی سحرنگیز آواز میں بارگاہ رسالت مآب صلی اللہ علیہ وآلہ وسلم میں پیش کرنے کی سعادت حاصل کر رہے تھے. جناب ہمارے معمر ترین بزرگ لسنر الحاج شبی احمد نقوی صاحب دامن برکاتہم جزاللہ علیہ اور اہل خانہ کی جانب سے ابھی ابھی ہماری بزم میں تشریف لائے ہیں. ہمارے بہت ہی محترم حسین جوڑی ہے, آپ کراچی پاکستان سے تشریف لائے ہیں, نارتھ ناظم آباد سے جناب رضوان رضوی اور ان کی شریک حیات امرین زہرا کاظمی. ہم آپ دونوں کو دل کی گہرائیوں سے خوش آمدید کہتے ہیں آج کی سرخ پرور اور ایمان افروز محفل میں, اور آپ کا ہدیہ بارگاہ امام عالی مقام اور اہل بیت اطہار کے حضور انشاءاللہ العزیز کمرشل کے وقفے کے فوراً بعد پیش کریں گے. یہاں موسم بہت زیادہ خراب ہے تو شاید سماعتوں کو ڈسٹرب کرے, ہمارے پروگرام میں بعض اوقات ایک دم بند ہو جاتا ہے. بہت شدید موسلا دھار بارش اس وقت یہاں ہو رہی ہے, اور آپ نے اس کلام کو بے انتہا پسند فرمایا جسے حضرت مولانا سعد امروہی جامن برکاتہ مدظلہ علیہ نے پیش کیا. میں آپ کا یہ پیغام کہ اللہ تعالیٰ آپ کو نظر بد سے بچائے, حضرت مولانا سعد امروہوی صاحب کی نظر کر رہا ہوں. کہتے ہیں کمال کا کلام تھا اور ادائیگی اس قدر لاجواب تھی کہ جتنی تعریف کی جائے کم ہے, بے شک اس میں کوئی شک نہیں ہے. آپ سن رہے ہیں بریڈفورڈ ایشین ریڈیو 1413 میڈیم ویو پر یارکشائر کی سسین وادی میں, دنیا کے چار کونوں میں اس وقت آن لائن سنا جا رہا ہے www.bradfordasianradio.co.uk پر. اس کے علاوہ ہمارے وہ احباب جو ہمیں آئرلینڈ, اسکاٹ لینڈ یا انگلینڈ کے کسی بھی شہر میں سن رہے ہیں, آپ بھی ہماری آج کی سروح پرور اور ایمان افوز محفل کی روشنی کی عزت و توقیر بڑھا سکتے ہیں. ہمارے اسٹوڈیو کا ٹیلی فون نمبر ہے 01274306677. تو انشاءاللہ آپ کی ملاقات ہوگی آپ سے کمرشل کے وقفے کے فوراً بعد, جب ہم بارگاہ امام عالی مقام اور اہل بیت اطہار کے حضور ہدیہ لے کر چلیں گے, پیش کرنے کی سعادت حاصل کریں گے. پاکستان سے رضوان رضوی اور ان کی شریک حیات امرین زہرا کاظمی.
1: ایشین ریڈیو آن 1413 AM DAB+ موبائل ایپ اینڈ آن لائن ایٹ بریڈفورڈ ایشین ریڈیو .co.uk. دس از بریڈفورڈ ایشین ریڈیو.
2: And the winner is
3: your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
6: Oof! इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
7: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
6: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
7: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
6: फर्स्ट चॉइस
7: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
6: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
7: 01274317644।
8: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
9: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
7: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
9: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
7: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
9: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्राडफोर्ड, BD8 ATY।
7: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज .UK। दुल्हन वो जो पिया मन भाई,
9: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
7: नित नए डिजाइन के सेट, चूड़ियाँ, कंगन, कांटे,
9: बालियाँ, अंगूठियाँ और हार,
7: जो दुल्हन करे सिंगार,
9: आज ही मामू काके की दुकान,
7: खालिस सोने की पहचान,
9: पाकिस्तान ज्वेलर से शरीफ लाइए
7: और दुल्हन के चर्चे घर घर पहुँचाइए।
9: आपकी शान
7: हमारी आन,
9: क्वालिटी की पहचान,
7: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
9: पाकिस्तान ज्वेलर्स।
10: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers, or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.